भ्रमणबाट सुरु भएको थियो। त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेन। प्रोजेक्ट पसिबल सन् 2019 उनले विश्वका 8000 मिटरभन्दा अग्ला सबै 14 हिमालहरू सबभन्दा छिटो अवधिमा चढ्ने चुनौती लिए। यसअघिको कीर्तिमानमा झन्डै 8 वर्षको थियो। निर्मलले 6 महिना 6 दिनमा ती सबै शिखर सफलतापूर्वक चुमेर संसारलाई चकित पारिदिए। 14 पिक्स डकुमेन्ट्री उनको यसै ऐतिहासिक यात्रा आधारित 14 पिक्स नथिङ इज इम्पोसिबल नामक डकुमेन्ट्री नेटफ्लिक्समा रिलिज भएपछि उनी विश्वभर चर्चित बने। केटुको हिउँदे आरोहण सन् 2021 उनले अन्य 9 नेपाली शेर्पाहरूसँगै मिलेर हिउँदको कठिन मौसममा पहिलोपटक विश्वको दोस्रो अग्लो हिमाल केटुको सफल आरोहण गरी इतिहास रचे। भाइरल सागरमाथाको तस्विर 2019 उनले सागरमाथाको शिखर नजिक खिचेको आरोहीहरूको लामो ट्राफिक जामको तस्विर विश्वभर भाइरल भएको थियो, जसले पर्वतारोहणको व्यवस्थापनमा अन्तर्राष्ट्रिय बहस निम्तायो। सम्मान र पुरस्कार पर्वतारोहण क्षेत्रमा पुर्याएको अतुलनीय योगदानका लागि बेलायती महारानी एलिजाबेथ तृतीयले उनलाई सन् 18 प्रतिष्ठित एमबिई मेम्बर अफ मोस्ट एक्सेलेन्ट अर्डर अफ द ब्रिटिस एम्पायर उपाधिद्वारा सम्मानित गरेकी थिइन्। उनले थुप्रै गिनिज बुक अफ द वर्ल्ड रेकर्डहरू आफ्नो नाममा गराएका छन्। सामाजिक र व्यावसायिक जीवनमा उनले इलिट एक्सपेड नामक पर्वतारोहण एजेन्सी स्थापना गरेर विदेशी आरोहीहरूलाई मार्गदर्शन गरिरहेका थिए। उनले सधैँ अन्तर्राष्ट्रिय मञ्चमा नेपाली शेर्पा र पर्वत गाइडहरूको श्रम योगदान र पहिचानलाई उचित सम्मान दिलाउन ठुलो आवाज उठाए। दुःखद अन्त्य 2026 जुलाईमा निर्मल पूर्जा बिना अक्सिजन विश्वका सबै 14 हिमाल 2 आरोहण गर्ने पहिलो व्यक्ति बन्ने उद्देश्यका साथ पाकिस्तानमा पुगेका थिए। तर 30 जुलाई 2026 पाकिस्तानको 8,047 मिटर अग्लो ब्रोड पिक हिमालमा आएको भयानक हिम पहिरोमा परि उनी र उनको टोली अन्य सदस्यको दुःखद निधन भयो। संसारमा केही पनि असम्भव छैन, नथिङ इज इम्पोसिबल भन्ने मूल मन्त्र बोकेका निर्मल पूर्जा शारीरिक रूपमा हामीमास नरहे पनि साहसिक पर्वतारोहणको इतिहासमा उनको नाम सधैँ अमर रहनेछ भनेर उहाँको जीवनी मैले तपाईँहरूको माझमा राखे र हामी एकदमै दुखित भएका छौँ। निर्मल पूर्जा लगायत उहाँको टिम हामी माझ हुनु न अहिले र यो त भयो मैले निर्मल पूर्जाको जीवनी बारे यो सेयरिङ र अब अर्को पनि हामीसँग यस्तै समाचार छ तपाईँहरूको माझमा राख्न गइरहेका छौँ यो समाचार पनि र यो चाहिँ विशेष गरी यो हप्ताको समाचार हो जसमा लेखिएको छ दोलखाको येलुङ रे हिमालको आधार शिविरमा 5 शव भेटिए भनेर लेखेको छ। यो पनि हिम श्रृङ्खलासँगै सम्बन्धित भएकोले हामी यो समाचार राखिरहेका छौँ र यहाँ लेखेको छ दोलखाको गौरीशङ्कर गाउँपालिका 9 पर्ने रेलवाङलिङ हिमाल श्रृङ्खला अन्तर्गत येलुङ रि हिमालको आधार शिविरमा 5 शव भेटिएको छन्। आधार शिविरमा हिजो शव भेटिएका हुन् भनेर लेखेको छ र यसमा लेखेको छ जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार ती शव गएको वर्ष कार्तिक 17 येलुङरी आरोहणका क्रममा हिमपहिरोमा परेकाहरूको हुनसक्ने प्रारम्भिक अनुमान छ। भेटिएका शव लिन आज बिहान आधार शिविरमा हेलिकप्टर पुगेको तर मौसम खराब हुँदा अवतरण हुन नसकेर फर्केको प्रहरीको भनाइ छ। येलुङ रिमा भेटिएका शवको पहिचान भने

बोल्न सकेको छैन। गएको कार्तिक 17 गते आरोहणका क्रममा हिम पहिरोमा 5 विदेशी सहित 2 नेपाली सम्पर्कविहीन भएका थिए। त्यसबेला 2 मात्रै शव भेटिएको थियो र सोलुखुम्बुका मेरे कार्की र दोलखाका पदम तामाङको शव भेटिएको मा इटालीका 2, क्यानाडा, फ्रान्स र जर्मनीका 1 गरी 5 शव भेटिएको थिएन र अहिले भेटिएका सबै शव मौसम अनुकूल हुने बित्तिकै जिल्ला सदरमुकाम चरीकोट ल्याउने प्रहरीले जनाएको छ र यलुङ्ग्री रोलबालिङ हिमश्रृङ्खलाको 5,630 मिटर उचाइ रहेको छ र प्रसिद्ध हिमाल हो भनेर यो समाचारमा लेखेको छ र यो दुःखद समाचार मैले फेरि तपाईँहरूको माझमा राखेँ र अहिलेको अवस्थामा हामी सबैजना एकदमै दुखित छौँ, मर्माहित छौँ र यस्तो खालको समाचारहरू आइरहँदा झन् दुःख लाग्ने गर्छ। र अर्को पनि समाचार रहेको छ म तपाईँहरूका लागि सेयर गर्न गइरहेको छु र यो पनि अस्तिको घटनासँगै सम्बन्धित रहेको छ र यसमा चाहिँ विशेष गरी यो नेपालमा घटेका अथवा नेपाली पर्वतारोहण क्षेत्रले सबैभन्दा ठुलो विपदका घटनाहरू घटेका निम्न घटनाहरू भनेर देखाएको छ र म यसमा म तपाईँहरूको लागि म सेयर गर्न गइरहेको छु र यसमा चाहिँ भनिएको छ नेपाल पर्वतारोहण सङ्घ NMA का पूर्व अध्यक्ष आङछिरिङ शेर्पाका अनुसार पाकिस्तानको हिम पहिरोमा व्यावसायिक आरोहणको समयमा नेपाली आरोही समुदायले देश बाहिर देखेको सबभन्दा ठुलो एकल घटना हो। यो समग्रमै पनि सन् 2014-15 पछिको सबभन्दा खराब घटना हो उनले भने। सन् 1950 दशकमा नेपालमा अग्ला हिमाल आरोहण हुन थालेको इतिहास छ। सन् 1953 सगरमाथाको पहिलो सफल आरोहण भएपछि खुम्बु क्षेत्रमा पर्वतारोहणका गतिविधिहरू वत्तै बढेको थियो तर त्यसपछि समय नेपाली आरोहीहरूले अन्य देशमा भएका हिमाल आरोहणका हिस्सा हुने क्रममा ठुला विपत्तिहरूमा परेर ज्यान गुमाएका थिए। पर्वतारोहण क्षेत्रका एक अनुसन्धानकर्ता अनिश दाहालले ब्रोडपिक दुर्घटनामा मृत्यु हुनेहरू विश्व स्तरमै विशेष पहिचान बनाएकाहरू हुनुले पनि उनीहरूको रिक्तता पर्वतारोहण जगतमा झन् बढ्ने महसुस गराउने ठान्छन्। उनी भन्छन् पूर्व पर्वतारोहण जगतलाई यस घटनाले हिमालमा निर्णय केही हुन सक्ने केही हुन्छ भने त्यो हिमाल नै हुन्छ भन्ने निर्मम तथ्य सम्झाएको छ। एमएमएका पूर्व अध्यक्ष आङछिरिङ शेर्पा पाकिस्तानका हिमालमा लामो अनुभव र ज्ञान भए तापनि नेपाली आरोहीहरूलाई यसपटक भाग्यले साथ नदिएको ठान्छन्। त्यहाँका हिमालहरूमा हिमपहिरो आइरहने र छिटो छिटो मौसम फेरबदल भइरहने कुरा दुर्लभ होइन। पर्वतारोहीहरूले त्यही अनुसार आफ्नो तयारी गरेका पनि हुन्छन् तर यसपटक उनीहरूले नियतलाई तार्न सकेनन् उनले भने। यस घटनाले 12 वर्ष अघि फर्केर हेर्दा सन् 2014 सगरमाथा आधार शिविर भन्दा थोरै माथिपट्टि खुम्बु आइस सफलमा हिम पहिरो जाँदा 16 आरोहीको मृत्यु भएको थियो। यसै पनि सगरमाथाको नेपालतर्फको दक्षिणी मोदाहाबाट आरोहण गर्ने क्रममा उक्त हिम पहिरोलाई हिम नदीलाई त्यसका ठुल्ठुला अस्थिर दरारहरूलाई लिएर जोखिमपूर्ण मान्ने गरिन्छ तर त्यस वर्ष नसोचेको एउटा खोजबाट विशाल हिम चट्टान खसेपछि उक्त दुर्घटना भएको थियो। त्यसको अर्को वर्ष 2015 फेरि भूकम्पसँगै अर्को हिम पहिरोले सामान्यतया सुरक्षित मानिने आधार शिविर केही
मिनटमै भट्टाभुङ्ग पार्यो। त्यस वर्ष पनि अनपेक्षित रूपमा चिन्ता मान्ने गरिएको आइसफलतिरबाट नभइकन पुमोरी हिमालतर्फबाट हिम पहिरो आएको थियो। त्यस विपदमा करिब 22 जनाको मृत्यु भएकोमा आधा जसो नेपाली आरोहीहरू थिए। यसै दशकमा ठुला घटनाका हकमा 2023को सुरुमा खुम्बु आइसफलमा बेपत्ता भएका 3 शेर्पाहरूलाई पछि अधिकारीहरूले मृत घोषणा गरेका थिए। यसै वर्षको शरद गियाममा चिनको तिब्बतबाट आरोहणको क्रममा सिसापाङमा हिमालमा आएको हिम पहिरोमा परेर 2 नेपाली शेर्पा र उनीहरूका दुई अमेरिकी सहयात्रीहरूको मृत्यु भयो। ब्रोड पिकमा मृत्यु भएका निम्सले बनाएको सबभन्दा छिटो 189 दिनमा विश्वका 14 अग्ला हिमाल आरोहणको रेकर्ड आधारले 92 दिनमा तोड्ने एकजना तेन्जिङ लामाको शेर्पाको पनि तिनै मध्ये थिए। ज्ञानेन्द्र श्रेष्ठसँग नेपाल सरकारका सम्पर्क अधिकृतका रूपमा वर्षौँ काम गरेको अनुभव छ। 2011 सगरमाथा आरोहण गर्ने समेत गरेका उनले पछिल्लो केही वर्षमा दुर्घटनाहरू राम्रो मौसम विवरण गियर र उच्च स्तरको व्यवस्थापन हुँदा पनि धेरै हुनुलाई चिन्ताको विषय मान्छन्। पर्वतारोही र शेर्पाहरूले जलवायु परिवर्तनको असरका रूपमा हिम पहिरोको घटनाहरू धेरै हुन थालेको अनुभव सुनाउँछन्। र यो दुःखद घटनाहरूको बारेमा चाहिँ हामीले तपाईँहरूको लागि सेयर गऱ्यौँ, जसको लागि चाहिँ हामी विभिन्न न्युज पोर्टलहरूमा बाट चाहिँ हामीले यो समाचारहरू तपाईँहरूको माझमा लिएका थियौँ र भर्खरै राखेको न्युज चाहिँ बिबिसी न्युज नेपालीमा छापिएको थियो। र आज हामीले यो दुःखद घटनाको बारेमा चाहिँ सेयर गरिरहेका छौँ र यो जानकारीहरू यस घटना सम्बन्धी अन्य सूचनाहरू अथवा जानकारीहरू पनि पक्राउनेछौँ। तर अब हामी यस कार्यक्रमको दोस्रो चरणको कार्यक्रमतर्फ पनि लाग्न चाहन्छौँ र सबभन्दा पहिले चाहिँ एउटा मिठो गीत तपाईँहरूका लागि राख्दै हामी यस कार्यक्रमको दोस्रो चरणमा प्रवेश गर्न चाहन्छौँ।

0: शिक्षा ब्युरोको सूचना सन् 2017-2018 शैक्षिक वर्षदेखि हङकङ सरकारले किन्डरगार्टन एजुकेसन स्किम लागू गरेको छ। यो स्किममा सहभागी हुने सबै किन्डरगार्टनहरूले हङकङ सरकारबाट मान्यता प्राप्त दर्ता कागजात जस्तै रजिस्ट्रेसन सर्टिफिकेट फर किन्डरगार्टन एडमिसन वा किन्डरगार्टन एडमिसन पास हुने विद्यार्थीहरूलाई भर्ना गर्ने गर्दछन्। यदि बच्चाहरूका आमा बाबुहरूले वा अभिभावकहरूले आगामी 2027-28 शैक्षिक वर्षको लागि आफ्ना नानीहरूलाई यस स्किममा दर्ता गर्न चाहन्छन् भने उनीहरूले शिक्षा ब्युरोमा इलेक्ट्रोनिक ईआरसी वा ईएपको लागि यही वर्षको सेप्टेम्बर महिनादेखि नोभेम्बर महिनासम्म आवेदन दिनुपर्नेछ। विशेष गरी सन् 2024 सालको डिसेम्बर 31 वा सोभन्दा पहिले जन्मेका हङकङवासीहरूका बच्चाहरूको लागि यस स्किममा दर्ता गर्न सकिनेछ, ताकि ती बालबालिकाहरू आगामी 2027-28 शैक्षिक वर्षमा किन्डरगार्टन भर्ना हुन सकुन्। आवेदन आइएम स्मार्ट एप मार्फत वा इडिबीको वेबसाइट मार्फत गर्न सकिनेछ। आवेदन फारमहरू इडिबीको वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ र आवेदन फारमहरू होम अफेयर्स डिपार्टमेन्टको डिस्ट्रिक्ट अफिसहरूबाट पनि प्राप्त गर्न सकिनेछ। यस स्किमको बारेमा थप जानकारी प्राप्त गर्नको लागि कृपया इडिबीको किन्डरगार्टन एडमिसन 2 सेक्सन फोन नम्बर 3540-6808 वा 3540-6811 सम्पर्क गर्नुहोस्।
1: श्रोता साथीहरू, हामीले राख्यौँ 1974 एडी ब्यान्डबाट सधैँ सधैँ आउँछ धेरै धेरै आउँछ मनमा भन्ने एकदमै मिठो गीत र यो गीत सुनेर भरपूर मनोरञ्जन लिनुभयो होला भन्ने हामीलाई लागिरहेको छ। र आज हामीले विशेष गरी गत महिना जुलाई 30 तारिकमा भएको दुःख निधनको बारेमा, दुःखद घटनाको बारेमा चाहिँ विशेष गरी हाम्रो पहिलो चरणको कार्यक्रममा जानकारी राख्यौँ र तपाईँहरूले पनि यो घटनाको बारेमा चाहिँ सुनिसक्नुभयो होला। र अब यस्तो खालको घटनाहरू चाहिँ अब हामीले एकदमै अनएक्सपेक्टेड हुन्छ र नेचुरल डिजास्टर हो यो पनि, र कारण चाहिँ अब नेचुरल डिजास्टर हो। कहिले चाहिँ अब हाम्रो नेपालमा भूकम्प आउँछ यो पनि नेचुरल डिजास्टर हो, र कहिले चाहिँ यस्तो खालको हिम पहिरोहरू आउँछ यो पनि हामीले रोक्न नसक्ने हो। तर अब दुःख यस्ता खालका घटनाहरू भइरहेछन् र निम्स पूर्जाको बारेमा थप जानकारी दिनुपर्दाखेरि चाहिँ उनको सानी छोरी पनि छन् जम्मा 4 वर्षको, र उनी जम्मा 43 वर्षको उमेरमा चाहिँ उनको निधन भइसकेको छ। र उनको अहिले चाहिँ अब एकदमै मृत्युपछि पनि एकदमै धेरै चर्चा परिचर्चा भइरहेको अवस्था छ, र हामी नेपालले मात्र होइन कि विदेशमा रहने सम्पूर्ण विदेशीहरूले

चाहिँ अब जो हिमाल चढ्नको लागि जान्छ उनीहरूको भारी बोक्ने मात्रै काम हुन्छ भन्ने एउटा हाम्रो कन्सेप्टलाई नै निम्स पूर्जाले चाहिँ अब निम्स दाइले चाहिँ चेन्ज गरिदिएको छन्। र विश्वभरिको मानिसहरूले नेपालीहरू आफै पनि माउन्टेनर हुन सक्छन् भरिया मात्र होइन भनेर जुन हेर्ने दृष्टिकोण नै चेन्ज भइसकेको छ गराएका थिए निम्स दाइले। र उनले विभिन्न अन्तर्वार्ताहरूमा पनि भनेका थिए उनी चाहिँ विश्वका एकदमै रिनाउन्ड युनिभर्सिटीदेखि लिएर ठुल्ठुलो सभाहरूमा चाहिँ उनी गएर यो नेपालको बारेमा माउन्टेनरिङको बारेमा शेर्पाहरूको बारेमा चाहिँ एकदमै धेरै एडभोकेट गरेको पनि हामीले देख्न सक्थ्यौँ। र हामीले अब आजको कार्यक्रममा चाहिँ स्पेसली यो घटना अनि त्यसपछि दुर्घटना अनि त्यसपछि निम्स दाइको बारेमा चाहिँ धेरै कुराकानी राखिरहेका छौँ किनभने यो एकदमै ठुलो दुर्घटना घटेको छ र ठुलो एकदमै प्रसिद्ध व्यक्ति जोमा चाहिँ निम्स दाइ लगायत 10 अन्य हुनुहुन्छ उहाँहरूलाई चाहिँ हामीले गुमाएका छौँ र निम्स दाइ लगायत अन्य 9 पनि एकदमै प्रसिद्ध व्यक्तिहरू हुनुहुन्थ्यो र उहाँहरूको पनि एक आफ्नै कन्ट्रिब्युसन थियो र आज चाहिँ हामीले यस्तै कुराकानी गरिरहेका छौँ र अब पनि फेरि अर्को मिठो गीत राख्न चाहन्छौँ यसपछि पनि अन्य कुराकानीहरू लिएर हामी उपस्थित हुनेछौँ।

0: हङकङ सरकारको सेन्टर फर हेल्थ प्रोटेक्सनले अत्यन्त गर्मीको समयमा लाग्ने गर्मी सम्बन्धी बिमारहरू जस्तै हिट स्ट्रोक र हिट एक्जसनको बारे विशेष ध्यान दिन यहाँका बासिन्दाहरूलाई सचेत गराउँदछ। सुरक्षित रहनको लागि प्रशस्त पानी पिउनुहोस्, अल्कोहल वा क्याफिन सेवन नगर्नुहोस्, खुल्ला प्रकारको कपडा लगाउनुहोस्, हावा चल्ने अनि एयर कन्डिसन भएका स्थानमा सुरक्षित रूपमा बस्नुहोस्, अत्यन्त बल पर्ने व्यायाम नगर्नुहोस् र बाहिर लामो समयसम्म काम नगर्नुहोस्। बाहिर बिहानमा वा बेलुकातिर काम गर्ने योजना बनाउनुहोस्। बाहिरको वातावरणमा काम गर्ने कामदारहरूले नियमित ब्रेक लिनुपर्छ र रुख वा भवनको छाहारीमा आराम गर्ने गर्नुपर्दछ। बालबच्चाहरू, गर्भवती महिलाहरू, वृद्धहरू र दीर्घ रोगीहरू यस प्रकारको रोगबाट बढी खतरामा हुन्छन्। त्यसैले यिनीहरूको विशेष हेरचाह गर्नुपर्दछ। बच्चाहरूलाई बन्द कोठा या गाडीमा एक्लै नछोड्नुहोस्। जब युभी इन्डेक्स उच्च रहन्छ, प्रत्यक्ष सूर्यको किरणले आफ्नो छालामा पर्नबाट जोगिनु पर्दछ। प्रतिरक्षात्मक उपायहरू जस्तै SPF 30 वा सुभन्दा बढी भएको सनस्क्रिन मलम दल्ने र युभी ब्लकिङ चस्मा लगाउने गर्नुपर्दछ।
1: श्रोता साथीहरू, सुन्दै हुनुहुन्छ नेपाली भाषाको रेडियो कार्यक्रम साप्ताहिक सन्देश, र हामी छौँ साप्ताहिक सन्देशको दोस्रो चरणको कार्यक्रममा। र हामीले भर्खरै एउटा जानकारी राख्यौँ यो हिट स्ट्रोकको बारेमा। र म यो हप्ता स्पेसली यो विकेन्डमा अस्ति शुक्रबारदेखि चाहिँ भोलि मन्डेसम्म चाहिँ हङकङमा एकदमै उच्च टेम्परेचर हुने पनि समाचारले दिएको थियो, र यो गर्मीमा चाहिँ आफ्नो ख्याल गर्नुहोला। र भोलि सोमबार चाहिँ यहाँको टेम्परेचर 36 हुने पनि देखाएको छ। र यो एउटा अध्ययन पनि रहेको छ यसको बारेमा चाहिँ, यो हङकङमा कामदारहरू विशेष गरी बाहिर काम गर्नेहरू चाहिँ यो हिट स्ट्रोकसम्म सम्बन्धित चाहिँ कतिको जानकारी राख्छन् भन्ने बारेमा छ। म यो सर्वेक्षणको फाइन्डिङ चाहिँ तपाईँहरूको माझमा राख्न चाहन्छु। र यहाँ लेखेको छ, एक सर्वेक्षणले आधाभन्दा बढी बाहिरी कामदारहरूलाई यस हिट स्ट्रोकको बारेमा चाहिँ थाहा छैन भनेर देखाएको छ। र युनियनले शुक्रबार श्रम विभागलाई गर्मी मौसमका दिनहरूमा यसको कार्य दिशा निर्देशकको बारेमा जागरुकता बढाउन आग्रह गरेको छ। काममा गर्मी स्ट्रोक, हिट स्ट्रोक रोकथाम सम्बन्धी यसको मार्गदर्शन नोटहरू यस अप्रिलमा तेस्रो संस्करणमा अद्यावधिक र पुनः जारी गरिएको थियो, र जसमा 2023 पहिलो पटक प्रकाशित भएदेखि 200 बढी काममा गर्मी तनाव चेतावनीहरूलाई जारी गरिएको थियो। यद्यपि सेवा उद्योग जनरल युनियनद्वारा गरिएको 500 बढी बाहिरी कामदारहरू सडक सफा गर्ने, सुरक्षा गार्ड, माली र डेलिभरी सवारहरू को हालै गरेको सर्वेक्षणले पत्ता लगायो कि आधाभन्दा बढी उत्तरदाताहरू दिशानिर्देशकहरूको बारेमा अनभिज्ञ थिए वा अस्पष्ट थिए। लगभग 11% कामदारहरू पूर्ण रूपमा अनभिज्ञ छन् कि दिशानिर्देशकहरू पनि अवस्थित छन्, र तिनीहरूको बारेमा अस्पष्ट भएकाहरूसँग मिलाउँदा यो सङ्ख्या आधा भन्दा बढी छ। युनियनका उपाध्यक्ष होरिस चानले भने, हामीले अस्पष्टता भन्नाले के बुझ्छौँ? दिशानिर्देशकहरूले कारोबारलाई मध्यम, हल्का र भारी वा वर्गीकृत गर्दछ र अन्य वर्गीकरणहरू बिच रहन्छ। केही कामदारहरूलाई उनीहरूको काम कुन श्रेणीमा पर्छ भन्ने कुरा थाहा हुँदैन, र उनीहरूको रोजगारदाताहरूले उनीहरूलाई नभनेको हुनाले उनीहरूले कति आराम समयको हकदार छन् भनेर कसरी थाहा पाउने भन्ने पनि ज्ञान छैन। सर्वेक्षणले 39% चार घन्टाभन्दा बढी समयसम्म निरन्तर वा बिचबिचमा बाहिरी काम गरेको पनि पत्ता लगाइएको छ भने, 37% उनीहरूका रोजगारदाताहरूले उनीहरूलाई थप आराम अवधि लिनका लागि व्यवस्था नगरेको बताएका छन्। युनियनले अधिकारीहरूलाई कानुनद्वारा आराम अवधि अनिवार्य गर्न र गर्मी मौसममा काम गर्ने घण्टाका लागि आधिकारिक मापदण्डहरू स्थापित गर्न आह्वान गरेका छन्, जसले स्वचालित कानुन क्षतिपूर्तिको ग्यारेन्टी गर्न र सरकारलाई गर्मी स्ट्रोकलाई तोकिएको व्यावसायिक रोग बनाउन पनि आग्रह गरेका छन् भनेर यो समाचारमा दिएको छ। र यो स्ट्रोकको बारेमा चाहिँ यो एउटा अध्ययन तपाईँहरूको माझमा सेयर गरेँ र तपाईँहरूले पनि यो हिट स्ट्रोकको बारेमा हामीले धेरै सेयर गर्ने गर्छौँ र यसको बारेमा थाहा पाउनु भएको छ भन्ने हामीलाई लागेको छ। र विशेष गरी आफ्नो ख्याल गर्नु होला गर्मीको बेलामा र धेरै पानी पिउनु होला भन्दै। र यो काममा बाहिर काम गर्नुहुन्छ जस्तो अब कन्स्ट्रक्सन क्षेत्रमा हाम्रो दाजुभाइ दिदीबहिनीहरू चाहिँ धेरैजनाले काम गर्नुहुन्छ र विशेष गरी यो गर्मीको बेला चाहिँ हिट स्ट्रोक हुने चान्स अब पनि धेरै हुनसक्छ। त्यो बेलामा चाहिँ अब आफ्नो काम गर्ने क्षेत्रमा सेफ्टी अफिसरहरू पनि हुनुहुन्छ होला र तपाईँहरूलाई चाहिँ यो गर्मीको बेलामा चाहिँ कस्तो खालको कसरी काम गर्नुपर्छ भन्ने पनि अब थाहा छ होला। यदि थाहा छैन भने चाहिँ पक्कै पनि तपाईँहरूले सोध्न सक्नुहुन्छ र यहाँ चाहिँ अब बेला बेला ब्रेक लिन पनि पाइने गर्छ। यो व्यवस्था छ, यसको चाहिँ अब उपयोग गर्नुहोला र आफ्नो ख्याल गर्नुहोला भन्दै अब अर्को मिठो गीत तपाईँहरूको माझमा राख्न गइरहेका छौँ।

हङकङका महिलाहरूमा पाठेघरको मुखको क्यान्सर धेरै छ। सबै प्रकारका पाठेघरको मुखको क्यान्सर ह्युमेन प्यापिलोमा भाइरस नामक भाइरसको संक्रमणले हुने गर्छ। एसपिभी संक्रमण विशेष गरी यौनजन्य क्रियाकलापमा सक्रिय महिलाहरूमा हुन्छ। एसपिभी भएका महिलाहरूमा खासै लक्षण देखिँदैन र धेरै जसो आफै निको हुन्छ, तर कतिपय महिलाहरूमा असामान्य कोशिकाहरूको विकास भई क्यान्सर रोग हुन सक्छ। नियमित क्यान्सर जाँच र क्यान्सर पूर्वका परिवर्तनहरूको उपचारले पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सकिन्छ। यौनजन्य क्रियाकलापको अनुभव भएका 25 वर्षदेखि 64 वर्षसम्म उमेरका महिलाहरूले कुनै लक्षण नभए पनि नियमित क्यान्सर जाँच गर्नुपर्छ। अति व्यस्त भएर वा महिनावारी रोकियो भनेर वा परिवारका कसैलाई क्यान्सर भएको छैन भनेर जाँच नगराउनु गलत हो। क्यान्सर जाँच तपाईँले पारिवारिक डाक्टर वा स्त्रीरोग विशेषज्ञ र स्वास्थ्य विभागबाट गराउन सक्नुहुन्छ। थप जानकारीका लागि कृपया हाम्रो 24 घन्टे हटलाइन 3166663

0: 1911 मा फोन गर्नुहोस् र सर्भिकल क्यान्सर स्क्रिनिङ .gov.hk मा भिजिट गर्नुहोस्।
1: रोजगार दाताहरूले प्रतिकूल मौसमको समयमा जस्तै टाइफुन वा आँधी बेह्रीको समयमा कुन समयमा कामदारहरूले ड्युटी रिपोर्ट गर्ने, कुन समयमा कामबाट छुट्ने वा कतिखेर फेरि काम सुरु गर्ने भन्ने जस्ता विषयहरूमा कामदारलाई पूर्व जानकारी दिनुपर्दछ। सरकारले प्रतिकूल मौसमको घोषणा गर्दा अत्यावश्यक कर्मचारीहरू बाहेक अन्य कामदारहरू सुरक्षित स्थानमा बस्नुपर्छ र सरकारी सूचना सुन्नुपर्छ। थप जानकारीको लागि श्रम विभागको टाइफुन र आँधी बेह्रीको समयमा कोड अफ प्र्याक्टिस हेर्नुहोला। वर्किङ फ्यामिली अलावेन्स स्किम WFA मा आवेदन खुल्ला भएको छ। परिवारको सदस्य सङ्ख्याका आधारमा आवेदन दिनुपर्ने भएकाले परिवारका सबै सदस्यहरू हङकङका बासिन्दा हुनुपर्नेछ। एकल परिवार सहित परिवारको सङ्ख्या, काम गर्ने अवधि, आमदानी र सम्पत्ति सम्बन्धी शर्तहरू पुरा गर्ने परिवारहरूले एलावेन्सको लागि आवेदन गर्न सक्नेछन्। आवेदकहरूले पूर्णकालीन तथा अल्पकालीन काम गर्ने अवधिबारे आफ्नो आवेदनमा उल्लेख गर्न सक्नेछन्। यस स्किम अन्तर्गत काम गर्ने परिवारका सम्पूर्ण सदस्यहरूको काम अवधि अर्थात् सम्पूर्ण घण्टा जोडिन्छ। कुनै पनि परिवारले महिनामा जम्मा 144 घन्टा अवधि मात्रै काम गर्ने गरेको छ भने आधारभूत भत्ता वा बेसिक अलावेन्स प्राप्त गर्न सक्नेछन्। यदि काम गर्ने मासिक अवधि 168 घन्टाभन्दा बढी छ भने मध्यम भत्ता वा मिडियम अलावेन्सको लागि आवेदन गर्न सक्नेछन् र परिवारमा महिनामा कम्तीमा 192 घन्टा वा सोभन्दा बढी अवधि काम गर्ने छन् भने उच्च भत्ता वा हायर अलावेन्सको लागि आवेदन गर्न सक्नेछन्। कुनै पनि परिवारको जम्मा आमदानीको स्वरूप हेरी आवेदक परिवारहरूलाई पूर्ण भत्ता, फुल अलावेन्स वा आधा भत्ता, हाफ अलावेन्स वा 1/4 भत्ता, क्वार्टर अलावेन्स उपलब्ध गराइनेछ। यो वर्षको अप्रिल महिनादेखि भत्ता 15% बढाएको छ, जस अनुसार उच्च भत्ता $1610, मध्यम भत्ता $1380 र आधारभूत भत्ता $1150 भएको छ र त्यसका साथै बच्चाले पनि छुट्टै भत्ता प्राप्त गर्न सक्नेछन्। एक योग्य बच्चाको पूर्ण भत्ता $1610 रहेको छ। सिएसएसए प्राप्त गरिरहेका परिवारहरूले वर्किङ फ्यामिली एलावेन्स पाउने छैनन्। वर्किङ फ्यामिली एलावेन्सको आवेदन गर्न आवश्यक पर्ने आमदानी तह, सम्पत्तिको आकार लगायत अन्य योग्यता शर्तहरूबारे थप जानकारी चाहिएमा कृपया WFA को वेबसाइट www.wfa.gov.hk मा भिजिट गर्नुहोस् वा 2558-3000 फोन गर्नुहोस्।
0: श्रोता साथीहरू, हामीले राख्यौँ अर्को मिठो गीत र यो गीत थियो एज ब्यान्डबाट जिउनलाई गाह्रो भयो भनेर। यो गीत पनि सुनेर मनोरञ्जन लिनुभयो होला भन्ने हामीलाई लागिरहेको छ। र श्रोता साथीहरू, यस रेडियो कार्यक्रम साप्ताहिक सन्देशलाई हङकङ सरकारको होम अफेयर्स डिपार्टमेन्टले प्रायोजन गरेको हो। र यदि तपाईँहरू यस रेडियो कार्यक्रममा मिठा मिठा गीत सङ्गीतहरू सुन्न चाहनुहुन्छ, सुनाउन चाहनुहुन्छ, आफ्ना कुराहरू हामीसँग सेयर गर्न चाहनुहुन्छ, साथीभाइ इष्टमित्र परिवारहरूलाई सम्झिन चाहनुहुन्छ भने हामीसँग पत्रचार गर्न सक्नुहुन्छ। पत्रचार गर्नको लागि ठेगाना छ साप्ताहिक सन्देश Radio 3 रेडियो टेलिभिजन हङकङ, पोस्टबक्स नम्बर 70200। र आज भने हामी यस रेडियो कार्यक्रमबाट बिदा हुने बेला भइसकेको छ। र बिदा हुनुभन्दा पहिले आजको अन्तिम कोसेली तपाईँहरूको माझमा छोड्दै हामी भने यस रेडियो कार्यक्रम साप्ताहिक सन्देशबाट बिदा हुन चाहन्छौँ। हस्त, गुड बाई, नमस्ते।